0: いらっしゃいませ。
1: すみません、お守りはありますか？
2: ちょっとここにはありませんね。
3: ダム、お守りはお寺にあるよ。
1: お寺ですか？
3: 行きましょう。
4: अब हम इस मकालमे की वजाहत करते हैं।
5: मियां ताम से कहती है,
3: कोनो टी शर्ट्स मीते?
4: ये टी शर्ट देखो,
3: निंजा ते काइते आरु।
4: इस पर निंजा लिखा हुआ है।
5: टी शर्ट देखकर ताम कहती है,
1: निंजा।
4: ओह निंजा।
5: दुकानदार दोनों को इस्तकबाल करते हुए कहता है,
0: इराशाइमासे।
4: खुशामदेद।
5: ताम दुकानदार से पूछती है,
1: सुमिमासे, ओमामोरी वा अरिमास का?
4: माफ कीजिएगा, क्या आपके पास तावीज है?
5: दुकानदार जवाब देता है,
2: चोट्टो कोको नी वा अरिमासेन ने।
4: माजरत, हमारी दुकान में नहीं है।
5: मिया ताम से कहती है,
3: ताम, ओमामोरी वा ओतेरा नी आरियो?
4: ताम, तावीज मंदिर में होते हैं।
5: ताम कहती है,
1: ओतेरा देस का?
4: मंदिर में।
5: मिया ताम को मशवरा देती है,
3: इकिमास्यो।
4: आओ चलें।
5: अनवर साहब, जापानी तावीज कैसे होते हैं?
4: ओमामोरी कहलाने वाले ये तावीज़ शिंतो मत की इबादतगाहों और बुद्ध मत के मंदिरों में दस्तियाब होते हैं। इनके बारे में ये एतकाद पाया जाता है कि ये खुशकिस्मती लाते हैं या बुरे वाक़यात से बचाते हैं। ये मुख्तलिफ अकसाम के होते हैं, लेकिन ताम जो तावीज़ ढूंढ रही है वो छोटी सी थैली की किस्म का है। तो आइए आज का मकालमा एक बार फिर सुनते हैं।
1: すみません。お守りはありますか？
2: ちょっとここにはありませんね。
3: ダム、お守りはお寺にあるよ。
1: お寺ですか？
3: 行きましょう。
5: आज के सबक का कलीदी जुमला है, क्या आपके पास तावीज है?
1: お守りはありますか?
5: अगर आप इसे याद कर लें तो अपनी मतलूबा चीज दस्तयाब होने के बारे में पूछ सकते हैं।
4: अब हम आज के कलीदी जुमले की तशरीह करते हैं। ओ मामोरी के मायने है तावीज। इसके बाद का वा मौजू को जाहिर करता है। आरिमस दरअसल फेल आरू यानी होना की मस शक्ल है, और आखिर में का लगाकर जुमले को सवालिया बनाया गया है। अब आज का नुक्ता, किसी दुकानदार से अपनी मतलूबा चीज होने का पूछने के लिए उस चीज़ के नाम के बाद वा और फिर आरिमस का लगाया जाता है।
5: अब वक्त हुआ है मश का, तो सामीन सुनिए और दोहराइए।
6: अरिमस का, ओमामोरी वा अरिमस का, ओमामोरी वा अरिमस का।
5: जी सामीन, यकीनन आपने जुमलों को उम्दगी से दोहरा लिया होगा।
4: और अब एक मुख्तसर मकालमा सुनिए। एक सयाह मालूमाती मरकज में किसी चीज की दस्तियाबी के बारे में दरियाफ्त कर रहा है।
7: सुमिमासेन, चिज़ु वा अरिमास का?
8: हाई, कोचिरा देस।
4: अब इस मकालमे की तशरीह। सयाह पूछता है,
7: सुमिमासेन, चिज़ु वा अरिमास का?
5: माफ कीजिएगा, क्या आपके पास नक्शा है?
4: आप पहले सीख चुके हैं कि किसी से कोई सवाल करते वक्त उसे मुतवज्जे करने के लिए इब्तिदा में सुमीमा सेन कहा जाता है। चीज़ के मायने है नक्शा। मालूमाती मरकज़ के अमले की फ़र्द सयाह को नक्शा देते हुए कहती है,
8: हाय, कोचिरा देस।
5: जी, ये लें।
4: अगर मरकज़ में नक्शा दस्तियाब ना हो तब भी मुमकिन तौर पर अमले का फ़र्द साफ इनकार करते हुए आरिमा सेन या नहीं है कहने की बजाय माजत खाना लहजे में चुत्तो या फिर सुमीमा सेन कहेगा।
5: तो सामीन सुनिए और दोहराइए।
6: चिज़ु वा अरिमास का? सुमिमासेन, चिज़ु वा अरिमास का?
4: फर्ज कीजिए आप तहाइफ की दुकान पर हैं और पूछना चाहते हैं कि आया उनके पास रिवायती फोल्डिंग पंखा है। फोल्डिंग पंखे की जापानी है
6: सेंस, सेंस।
4: बात का आगाज माफ कीजिएगा यानी सुमिमासेन से करें। तो सामीन कोशिश कीजिए।
8: सुमिमासेन, सेंस वा अरिमास का? सुमिमासेन, सेंस वा अरिमास का?
4: اب یہ پوچھ کر دیکھیں کہ کیا ان کے پاس نینجا ٹی شرٹ ہے. ٹی شرٹ کا جاپانی تلفظ ہے ٹی شرٹس. نینجا ٹی شرٹ کہنے کے لیے حرف جار نو لگا کر یوں کہیں گے
6: نینجا نو ٹی شرٹس، نینجا نو ٹی شرٹس.
7: سمیمسن، نینجا نو ٹی شرٹس وا آریماس کا؟ سمیمسن، نینجا نو ٹی شرٹس وا آریماس کا؟
5: اب آپ کسی بھی دکان میں اپنی مطلوبہ چیز موجود ہونے کے بارے میں پوچھ سکتے ہیں.
4: اور اب اضافی معلومات کا کارنر. آج کا جملہ دکاندار کا جملہ ہے، اسے اسی طرح یاد کر لیں.
0: اراشائیماسے.
4: جب کسی دکان میں کوئی گاہک داخل ہوتا ہے تو عملہ اراشائیماسے کہتا ہے.
5: اب یہ جملہ مختلف افراد کی آواز میں سنیے.
9: اراشائیماسے،
10: اراشائیماسے،
9: اراشائیماسے.
4: اب آج کا مکالمہ ایک بار پھر سنیے. تام اور دکاندار کی گفتگو والے حصے پر خصوصی دھیان دیں.
3: کونو ٹی شرٹ میتے نینجا تے کائتے ارو. آہ، نینجا.
0: いらっしゃいませ.
1: すみません. お守り وا آریماس کا؟
2: چوٹو کوکو نی وا آریماسن نے.
3: تام، お守り وا اوتیرا نی آری یو.
1: お寺ですか？
3: 行きましょう。
6: ミーヤーのトラベルガイド。
5: アブミヤーカサフリヒダイアットナマ。イスメアジトキョケマシュー、シャハティマカム、アサクサカタルフペシェ。イアジキマカルメカマカムビヘ。
4: ٹوکیو کے مشرقی حصے میں واقع اساکسا میں ہمیشہ سیاحوں کی بھیڑ ہوتی ہے. کامیناری مون دروازہ سینسوجی مندر جانے والے راستے کا آغاز ہے. یہاں پر لٹکی ہوئی بڑی سرخ کاغذی لالٹین دور سے ہی نظر آ جاتی ہے. اس کے بعد مندر کے مرکزی ہال کی جانب جانے والی ناکامی سے دوری نامی گلی ہے. یہ 250 میٹر طویل شاپنگ اسٹریٹ ہے.
5: اس گلی میں دونوں جانب کئی دکانیں ہیں جن میں تحائف سے مٹھائیوں تک ہر قسم کی اشیاء فروخت ہوتی ہیں.
4: مثال کے طور پر ہاتھ سے سینکے ہوئے گرما گرم رائس کریکر، ننگیو یاکی نامی چھوٹے چھوٹے اسپونج کیک جن میں سرخ پھلیوں کا پیسٹ ہوتا ہے. اس کے علاوہ مختلف اقسام کی ٹی شرٹس، روایتی فولڈنگ پنکھے اور چاپ سٹکس بھی ہوتی ہیں. ناکامی سے دوری نامی گلی کے آخری سرے پر سینسوجی مندر کا مرکزی ہال ہے.
5: انور صاحب، ٹوکیو اسکائی ٹری بھی غالباً وہاں سے قریب ہے نا؟
4: جی ہاں، پیدل کچھ ہی دیر کی مسافت پر ہے. اکثر سیاح سینسوجی مندر اور ٹوکیو اسکائی ٹری کی سیر ایک ہی دن میں کر لیتے ہیں. سامعین، آپ کو ٹوکیو آنے کا موقع ملے تو اساکوسا علاقے کا چکر ضرور لگائیے گا.